0: सब तरह की तारीफ खुदा ही को सजावार है जो तमाम मखलूकात का परवरदिगार है, बड़ा मेहरबान निहायत रहम वाला, इंसाफ के दिन का हाकिम।
1: إياك نعبد وإياك نستعين
0: اے پروردگار ہم تیری ہی عبادت کرتے ہیں اور تجھی سے مدد مانگتے ہیں
1: اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين
0: ہم کو سیدھے رستے چلا ان لوگوں کے رستے جن پر تو اپنا فضل و کرم کرتا رہا نہ ان کے جن پر غصے ہوتا رہا اور نہ گمراہوں کے
2: آپ سب سننے والوں کو فیروز خان کی طرف سے السلام علیکم اور رحمۃ اللہ وبرکاتہ اور اب ہمارا ساپتاہک سیگمنٹ آلیمونیا آلیمونیا از براڈ کاسٹ آن سن رائز ریڈیو بریڈفورڈ ایوری فرائیڈے ایوننگز فرام 8 پی ایم ٹو 9 پی ایم دیٹس لنڈن ٹائم اینڈ ریکارڈڈ لائیو ہیئر 6 اے ایم ٹو 7 اے ایم ایوری سٹرڈے مارننگ and replayed on Radio 1701 Sunday mornings from 7 to 8. To ye hai Alimoniya Maulana Fazal Dand.
3: Bismillahir Rahmanir Rahim. Alhamdulillahi Rabbil Alameen. Wassalatu wassalamu ala Sayyidil Anbiya wal Mursaleen Muhammadin wa ala alihi wa ashabihi wa man tabi'ahum bi ihsanin ila yawmiddin amma ba'd fa'a'udhu billahi minash shaytanir rajim bismillahir rahmanir rahim wa qada rabbuka alla ta'budu illa إياه وبالوالدين إحسانا إما يبلغن عندك الكبر أحدهما أو كلاهما فلا تقل لهما أف ولا تنهرهما وقل لهما قولا كريما صدق الله العظيم محترم ومكرم السامعين السلام عليكم ورحمة الله وبركاته آپ سے مخاطب آپ کا محزبان مولانا فضل داد اور یہ ہمارا پروگرام ہمارا سیشن سن رائز ریڈیو کے اوپر سن رائز ریڈیو 103.2 ایف ایم 100.6 ایف ایم across West Yorkshire, or you can listen to it across the whole world through the internet. I'm your host, Maulana Fazal Dad, and this is our weekly session every Friday evenings between 8 o'clock and 9 o'clock UK time. You're most welcome to take part in this session. The number for our studio is 01274-306-66. میں ہوں آپ سے مخاطب آپ کا محزبان مولانا فضل داد اور یہ ہے سن رائز ریڈیو سن رائز ریڈیو 103.2 ایف ایم 100.6 ایف ایم اکراس ویسٹ یارکشائر اور پوری دنیا میں اس کو سن سکتے ہیں انٹرنیٹ کے ذریعے www.sunriseradio.fm یا www.sunrise.radio اور آپ اس پروگرام کے اندر حصہ بھی لے سکتے ہیں ہماری اسٹوڈیو کا نمبر 01274-306-66 آج جمعہ کی شام ہے اور 17 جولائی 2026 ٹاپک چل رہی تھی پچھلے سیشن سے کہ لکنگ آفٹر دا ایلڈرلی آف آور کمیونٹی ہماری کمیونٹی ہماری معاشرت کے اندر جو بزرگ ترین لوگ ہیں جو کمزور لوگ ہیں یا جو بیمار ہیں उनका देखभाल करना ये हमारी कम्युनिटी का, हमारी मुआशरे का एक हिस्सा है, हमारी मुआशरे का की जिम्मेदारी है. लुकिंग आफ्टर द एल्डरली ऑफ द कम्युनिटी इज द रिस्पॉन्सिबिलिटी ऑफ द कम्युनिटी, द फैमिली, द एक्सटेंडेड फैमिली. And I spoke on this at quite some length in the previous session. Pichle session ke andar bade tafseel se maine iske upar baat cheet ki thi aur kuch misale bhi maine bayan ki thi ki jiske andar jo bade boodhe hain unko homes ke andar bhej diya gaya, unke aulad chahe wo padhe likhe hon, chahe unko kaam mil gaya ho, chahe dusre ilaqon ke andar उनको कोई मजदूरी या कोई बिजनेस मिली हुई हो और उसकी वजह से अब वो इतने मशगूल हैं कि इन बूढ़े वालिदैन के पास रह नहीं सकते या उनको अपने यहां ट्रांसफर नहीं कर सकते, मूव नहीं कर सकते, वहां वो तब्दील नहीं कर सकते. और हालत फिर ये होती है कि बड़े बूढ़े जो हैं अब वो तने तनहा, चाहे बूढ़ा मर्द हो या औरत हो, तने तनहा अपने घर के अंदर रहते रहते एक वक्त आता है फिर इंसान के ऊपर कमजोरी की वजह से बीमारियां आती हैं, इंसान की बाकी जरूरियात हैं, तो फिर उनको एल्डरली केयर होम के अंदर भेज दिया जाता है. और उसका नाम ही एल्डरली केयर होम, उनके लिए होम है, उनकी देखभाल, जो उनकी खास जरूरियात हैं उनकी देखभाल, खाना पीना, उनके सोना, उनको आराम के साथ रखना. तो अब सवाल ये है कि आया ये आगे जो ट्रेंड चली आ रही है, दिस ट्रेंड दैट वी आर नोटिसिंग, विच इज दैट अ सून एज द यंगस्टर्स दे ग्रो ओल्ड टू मिडल एज मेन एंड वुमेन एंड देयर पेरेंट्स हैव बिकम वल्नरेबल, जो वालिदैन हैं या बड़े बूढ़े हैं अब वो कमजोर तरीन सूरत के अंदर पहुंच गए, 80 साल के, 90 साल के, बाद इससे पहले भी, बाद इसके बाद भी. तो अब बजाय उनका देखभाल करने के, उनकी खैर खबर लेने के, उनकी जरूरियात पूरा करने के, इंस्टेड ऑफ हेल्पिंग देम द एल्डरली हु हैव बिकम वीक, मे बी इल, but if nothing else, due to their elderliness and due to their age, naturally the body and the mind, it both weakens. Unka jism bhi kamzor hota jata hai aur unka jo dimag hai wo bhi kamzor hota jata hai. Quran Kareem ne iska ek naksha khincha hai. چنانچہ فرمایا یرد الى ارض للعمر لکی لا یعلم بعد علم شیئا, اس انسان کو ارض للعمر, رزیل, بہت کمزور عمر تک اس کو پہنچایا جاتا ہے, کمزوری تک, کمزور حد تک اس کو پہنچایا جاتا ہے. اور پھر ایک وقت آتا ہے کہ ان کی ذہنی حالت ये होती है कि अब उनको कुछ मालूम नहीं होता, इल्म के बावजूद पूरी जिंदगी वो चीजें याद करते रहे, सीखते रहे, लोगों के साथ बातचीत करते रहे, वो समझते हैं कि हमने सब कुछ अपने दिमाग के अंदर महफूज कर लिया है. लेकिन अजीब बात यह है कि वो सब कुछ भूल जाते हैं. हत्ता कि मैंने खुद देखा कि बाज लोग इस उम्र के उस हिस्से तक पहुंचे, आजकल लोग उसको डिमेंशिया भी कहते हैं, मुख्तलिफ अल्जाइमर्स भी कहते हैं, मुख्तलिफ बीमारियां, तो दिमागी ये हालत हो जाती है कि अब वो अपने जो करीब तरीन लोग हैं उनको भी पहचान नहीं सकते. उनका बेटा बैठा हुआ था और बाप ने पूछा कि आप कौन हैं, उसने कहा मैं फला हूं. उसने कहा फलां कौन, तो शख्स ने कहा फलां मैं हूं और मैं आपका बेटा हूं. तो जो वाले साहब थे उसने अपनी गर्दन थोड़ी सी झुकाई और सोचने लग गया। तो उसने कहा, अच्छा तू मेरा बेटा है? तो उसने कहा, हाँ मैं बेटा हूँ। मैं सब कुछ देख रहा था और सोच रहा था कि वाकई ये वालिदैन, जो एक वक्त था कि वो अपने जवानी के अंदर अपने जहन के तेजी की वजह से पूरे इलाके की बिजनेस चलाते थे, सौवों की तादाद लोग, इनकी बड़ी जबरदस्त दुकान थी, उस दुकान के अंदर लोग आते जाते, ये उनके साथ बातचीत करते, सौवों का नाम इनको जबानी याद था कि तू उसका बेटा है, तू उसकी बेटी है, तू उसका बाप है, तू उसकी माँ है, हर एक के साथ गपशप लगाते। अब एक वक्त आया कि कमजोरी की वजह से, बुढ़ापे की वजह से, अब वो अपने खुद बेटे को पहचान नहीं सका। अब ये हालत हुई कि वो खुद अपने बेटे को पहचान नहीं सका, और बेटा कहते हैं कि हर दिन या हर दूसरे दिन जब वो मुझसे पूछते हैं, मैं उनको बतलाता हूं कि मैं फलां हूं, मेरा नाम ये है और मैं आपका बेटा हूं, आप मेरे बाप हैं। तो वो थोड़ी देर के लिए नीचे गर्दन झुकाकर जमीन की तरफ देखकर सोच में पड़ जाते हैं और फिर कहते हैं, अच्छा तू मेरा बेटा है? उसने कहा, हर दिन, बल्कि दिन में कई मरतबा इसको रिपीट किया जाता है, बाकी लोगों के साथ, बेटियों के साथ भी इसी तरह। तो खैर, कहने का मकसद कि अल्लाह रब्बुल इज्जत ने तो ये हमें कुरान के अंदर बतला दिया है कि एक वक्त आता है इंसान के ऊपर कि वो ऐसी कमजोरी तक पहुंच जाता है कि उसको सब कुछ भूल जाता है, उसके पास किसी चीज का इल्म नहीं होता, उसको याद दहानी कराई जाती है, थोड़े से कुछ चीजें उसको याद आती हैं। तो ऐसी सूरत के अंदर, जब इंसान इस सूरत के अंदर जब हो, तो औलाद उसको ये कहे कि भाई मैं अब आपको होम के अंदर छोड़ दूं, वहां जो स्टाफ है वो आपका लुक आफ्टर करता रहे, वो आपको खाना दे, आपको पीने के लिए कुछ दे दे, दवाइयों की जरूरत हो वो आपको दे दे, आपके कपड़े वो आपके बदलाएं, वो धोकर इस्त्री करके फिर आपको दूसरे दिन पहनाएं, आपको गुस्ल की जरूरत हो वो स्टाफ जो है, जो नर्सेज हैं, जो केयर वर्कर्स, सोशल वर्कर्स जो भी हों, वो आपका ये तमाम काम करे, हत्ता कि जब आपको टॉयलेट जाना हो अपनी जरूरियात के लिए, वो आपके साथ जाए, उस बूढ़े के साथ, बूढ़ी के साथ जाए और जाकर उनके पेशाब को, पखाने को साफ करे, अगर उनसे कोई उल्टी हो जाए उस उल्टी को साफ करे। यही दो बूढ़े थे, बूढ़िया, जो कल जब आप बच्चे थे तो ये आपका देखभाल करते, आप गंदगी करते उसी वक्त वो माँ आपकी सफा करती, वो बाप आपका देखभाल करता, आप गिर जाते वो आपको उठाते, अपने गले के साथ लगाते, अपने छाती के साथ लगाकर आपके हाथ को अगर चोट लगी है उसको चूमते, उसको दबाते, आपके घुटनों को, आपके पाँव को देखते, आपके हाथों को देखते कि बेटा जो है, बेटी जो है, वो गिर गए हैं, दे फॉलन डाउन, माई सन, माई डॉटर हैज फॉलन डाउन। दीज आर द सेम पेरेंट्स और द एल्डरली हु व्हेन यू वाज यंग, व्हेन द यंगस्टर्स वर यंग एंड दे वर इन नीड ऑफ हेल्प, सपोर्ट, असिस्टेंस, इमोशनल टाइम। यंगस्टर जो होते हैं उनको इमोशनल सेटिस्फैक्शन की बड़ी जरूरत होती है, उनका दिल घबरा जाता है, छोटी सी चीज देखते हैं रोना शुरू हो जाते हैं, थोड़ी सी तकलीफ होती है गिर जाते हैं रोना शुरू हो जाते हैं, तकलीफ का इजहार करते हैं, पेट के अंदर खाना थोड़ा देर से आए, भूख लगती है, रोना शुरू कर देते हैं, चाहे बच्चे हों, थोड़े से बड़े हों। इतनी बात है, बड़े जो हैं वो रोते नहीं बल्कि जबान से कह देते हैं, आवाज देते हैं, गुस्सा हो जाते हैं। तो ये वालिदैन आपके कपड़े जो हैं गंदे होते, मैले होते, आपको से उतरवा कर उनको धोते, उनको इस्त्री करते, उनको फोल्ड करके रख देते, दे वुड फोल्ड द क्लोथ्स एंड पुट देम अवे, लुक आफ्टर यू व्हेन यू वाज यंग टू गिव यू अ बाथ, टू हेल्प यू अलोंग विद इट, व्हेन यू वाज ओल्डर टॉट यू हाउ टू क्लीन योरसेल्फ, व्हेन यू आर इल दे विल मेक श्योर दे गेट द डॉक्टर्स, द फिजिशियंस, the medical staff to look after you, any medication, they will make sure that it is provided to you and it is placed in front of you as soon as possible. Jitna jaldi ho sake wo aapko dawai dete. Kitni martaba raat ko aap सो जाते हैं वो आपके ऊपर चेक करते हैं कि बेटा या बेटी सोए हुए हैं या नहीं, क्योंकि दिन के दौरान तो बीमार थे. Has my son or daughter or my niece or nephew gone to sleep or not? Are they having a peaceful sleep or not? Because during the day he or she were ill, and because of that it could be that they're missing out on the sleep. And until you have not gone to sleep and you are comfortable, they will keep visiting you. At night, they are prepared to sacrifice their sleep at night just so that you can sleep comfortably. Wo apne neend ko qurban kar denge, har thodi der ke baad aapke paas aayenge, sirf isi wajah se taaki aapko neend aaram ke saath, sukoon ke saath aaye, aapki raat sukoon ke saath guzre. To aapke sukoon ke liye, वो अपने नींद कुर्बान करते, अपने दिन का काम कुर्बान कर देते, अपना खाना पीना कुर्बान कर देते. वो एक मर्तबा एक वालिद अपने बेटे के साथ वहां बैठा हुआ था और वालिद ने बेटे को एक सबक सिखाने के लिए बुढ़ापे को पहुंच गए थे, लेकिन सख्त बुढ़ापा नहीं था. उसने बेटे को कहा कि बेटा वो दरख्त के ऊपर क्या चीज है? तो बेटे ने जवाब दिया कि अबू वो एक परिंदा है. थोड़ी देर के बाद फिर उस बेटे को पूछा, बेटा वो दरख्त की टहनी के ऊपर क्या चीज है? तो बेटे ने कहा, अबू अभी तो मैंने आपको बतलाया वो एक परिंदा है. This father, he was sitting next to his son and he wanted to teach him a little lesson, help him understand the reality of life. So he said to him, my son, what's that on the, in the tree, on the branch? And the son replied, father, that's a small bird. And the father went quiet. Not so long passed and the father turned towards the son and pointed towards the tree saying, son, what's that thing on the branch over there? And the son turned around and said, father, I've just told you. You've asked me and I replied, that's a bird. To teesri martaba phir baap ne poocha, thodi der guzarne ke baad, ki beta wo darakht ke upar kya cheez hai? To ab inko badi koft hui. He became very annoyed when he asked him the third time, what is on that tree on the branch? तो उसने गुस्से के अंदर कहा कि बेटा वो क्या चाहिए? तो बेटे ने जवाब दिया गुस्से के अंदर कि अब्बू अभी तो दो मर्तबा मैंने आपको बतला दिया है कि वो एक परिंदा है, आप बार बार क्यों पूछते हैं? इतने जल्दी भूल जाते हैं. The son turned round and he became annoyed and angry with his father and said, father, you've asked me twice before and this is your third time. And I keep telling you, it's a bird that's on the branch. Why are you annoying me? Why can't you remember? And he became very upset. Bade ghusse hue wo bacha, wo youngster jo hai. To us waqt wale sahab ne uski taraf tawajjuh di. Youngsters to nahi the, 30-40 saal ke darmiyan unki umar thi. He was about 30-40 between that. At that time, the father turned towards his son और फरमाने लगे कि बेटा मैं आपको ये जो सवाल पूछ रहा था ना, मुझे भी पता है कि वो परिंदा है. तीन मर्तबा मैंने आपको पूछा और आप इतना गुस्से हो गए कि आपने मेरे ऊपर गुस्से का इजहार भी कर दिया. ये वही जगह थी, वही दरख्त था कि आप बचपन के अंदर थे और आप मुझे थोड़ी देर के बाद मेरे मुंह के ऊपर हाथ रखते और कहते, अब्बू वो क्या चीज है? और मैं प्यार से आपके हाथ को चूमता और कहता, बेटा वो एक परिंदा है. آپ ادھر ادھر تھوڑی دیر دیکھتے ہیں, پھر میرے ہاتھ کی اپنا ہاتھ میرے منہ پہ اوپر لگاتے اور کہتے ابو وہ کیا چیز ہے؟ اسی جگہ کے اوپر تم نے 11 دفعہ مجھے پوچھا اور ہر دفعہ میں نے آپ کا ہاتھ چومتے ہوئے آپ کو کہا بیٹا وہ ایک پرندہ ہے. اور اب میں آپ کو کہتا ہوں کہ 11 کے بجائے اگر آپ 100 مرتبہ بھی مجھے پوچھتے تو ہر مرتبہ میں آپ کا ہاتھ چوم کر آپ کو کہتا کہ بیٹا وہ ایک پرندہ ہے. You asked me in this same place when you was a young baby 11 times that father what is that? You'd place your hand upon my face up towards my mouth and I would take your hand, kiss it to give you encouragement, to show affection to you and say to you, son, that is a small bird in a tree. You asked me again, you asked 11 times and let me tell you today, had you asked me 100 times, I would have replied with the same love and affection and with respect, kissing your hand every time. But alas, today, when I have become weak and you have become strong, you've forgotten how you was treated, hence how you should treat me. آج جب میں کمزور ہو گیا ہوں اور بوڑھا ہو گیا ہوں, تم بھول گئے ہو کہ کیسے ہم نے آپ کی تربیت کی تھی اور آپ کے ساتھ کس طرح بہترین انداز میں پیار سے برتاؤ کیا تھا. تم وہ بھول گئے, اس لیے میرے ساتھ یہ سختی والا معاملہ کر رہے ہو. بیٹا فوراً سمجھ گیا, سمجھدار بیٹا تھا. اس نے کہا ابو جان مجھے معاف کر دو, آج آپ نے مجھے وہ سبق سکھایا کہ پوری زندگی اکیلا اگر میں رہتا تو وہ سبق نہ سیکھ سکتا. Today you have taught me a lesson, O father, that had I tried on my own, I would never, never have learnt this lesson. تو کہنے کا مقصد, یہ ہمارے جو بزرگ, چاہے مرد ہوں, عورتیں ہوں, بوڑھے ہوں, بوڑھیاں ہوں, جو کمزور طبقہ ہے, چاہے وہ بیمار ہوں, ڈسیبلڈ ہوں, اپاہج ہوں, those who are ill, those who are disabled, those who are generally weak or weak due to elderly age, how is our character towards them? Is it accommodating, making them feel comfortable, making them feel appreciated and valued? Because that's what the elderly, they feel and they want. They want to be valued in society and not sidelined. جو ہمارے بڑے بوڑھے ہیں ان وہ چاہتے ہیں کہ ہماری قدر کی جائے, ہماری قیمت کا اظہار کیا جائے. پوری زندگی انہوں نے کمیونٹی کے اندر, محلے کے اندر, علاقے کے اندر اپنی محنت کی قربانیاں دی محلے کو, علاقے کو بہتر بنانے کے لیے, اور آج جب ان کی ضرورت نہیں ہے تو ان کی قدر نہ کرنا یہ سخت بے قدری ہے. To be unappreciative of those elderly in reality is being ungrateful. Because most of their life, they have contributed to our society to make it better. Now when they are vulnerable, it would be so unfortunate if they are sidelined. اسی وجہ سے میں یہ کہا کرتا ہوں کہ بھائی اب اگلے next steps, what can we do? بھائی جب بھی آپ کے اہم مواقع ہوں, whenever you have important events or important gatherings, always include the elderly in there, even if they have no say in there, even if they have no contribution in there, even if they are not physically involved in there. So the weddings, for example, they cannot be giving out things, distributing things, they cannot be walking around. But if you were to place them on a high place, on the stage, or a valuable area, and people come and give them salam, speak to them, talk to them, they feel valued and appreciated. وہ ان کو محسوس ہوتا ہے کہ ان لوگوں نے ہماری قدر کی, اور وہ ایک دن کے اندر ان کی جتنی قدر ہوتی ہے کئی کئی ہفتوں تک unko uska ehsaas baki rehta hai that one day they had been valued and appreciated and respected and given the extra respect that one day they remembered it for many, many, many weeks and days. Similarly, not only on the weddings and the happy occasions, but also on sad occasions, involve them, bring them, talk to them. कहीं कोई फौत की हो गई तो उन बड़े बूढ़ों को भी उधर लेकर आना ताकि वो हमें सिखाएं कि ऐसे मौकों के ऊपर क्या अंदाज इख्तियार करना चाहिए. So they can teach us what we are to do in these difficult times. Sometimes they have ideas through their experiences that the youngsters throughout their life would never have thought of. बाज़ोकात उनके पास ऐसे मशवरे होते हैं कि अगर ये यंगस्टर पूरी जिंदगी उसके बारे में सोच और विचार करते रहे तो उनको ये आइडियाज और ये मशवरे उनको महसूस न होते. तीसरी चीज तो खुशी के मौके के ऊपर उनको इन्वॉल्व करना और उनको अप्रिशिएट करना. दूसरी बात गमी के मौकों के ऊपर उनको इन्वॉल्व करना, उनसे मशवरे करना. Third thing is visit them as much as you can and sit with them for a short while. Jitna ho sake, hamare jo bade boodhe hain, elderly of the society, let's see if you can visit them. Spend some time with them. Even if you don't have much to say, just by sitting near them will make them feel happy that we have got somebody sitting next to me. उनको महसूस होगा और खुशी होगी कि हमारे पास कोई बैठा हुआ है. मैंने वो वाकया बतलाया था पिछले सेशन के अंदर कि एक बीमार के पास मैं जब गया अस्पताल में तो वहां एल्डरली केयर होम में तो वहां उनके बेड के साथ एक दूसरे भी थे. मेरी आदत है कि जब देखता हूं तो 5-10 मिनट दूसरों के पास भी बैठ जाता हूं. कोई पता नहीं कि किसका दिल खुश हो जाए, उसके दिल से दुआ निकल जाए और अल्लाह रब्बुल इज्जत को वो बात पसंद आ जाए. और दूसरी बात, ये हमारे दीन का हिस्सा है कि हर एक के साथ अच्छे अखलाक के साथ पेश आना. दिस इज पार्ट ऑफ आवर फेथ, आवर दीन, दैट वी शो गुड मैनर्स, गुड कैरेक्टर. Be respectful to everybody, everybody, regardless of which faith, which religion, which background, which language, which ability, disability. None of those things matter. Color of the skin, language, none of those things matter. We are all human beings. We are all the children of Adam. And therefore, everybody should be respected, cared for. तो खैर कहने का मकसद कि उनके पास जब मैं गया तो वो इतने खुश हुए और दरमियान में बातों के अंदर उसने ये बात बतलाई कि मैं इसलिए भी ज्यादा खुश हुआ हूं कि मेरे इधर कई कई महीने हो गए. I've been here for quite some time, many many months. But other than the paid staff, यहां जो स्टाफ है, चाहे वो नर्सेज हैं, क्लीनर्स हैं, क्लिनिशियंस हैं, डॉक्टर्स हैं, जो कुछ भी, उनके अलावा वॉलंटियर तौर पर मेरे पास पिछले कई कई महीनों के अंदर कोई आदमी आकर मेरे पास बैठा नहीं है. एंड आई एम क्रेविंग, मुझे इसकी बड़ा एहसास होता है कि मेरे पास कोई आए, बैठे, मुझसे बातचीत करे. तो इसलिए यंगस्टरों को मैं जरूर कहूंगा, और यंगस्टरों का मतलब जिसको भी अल्लाह ने ताकत दी हुई है, चाहे वो बड़े बूढ़े आपके वालिदैन हों या आपके वालिदैन न हों, आपके दादा दादी, नाना नानी हों या कोई और हो, इफ दे आर एल्डरली, वक्तन फवक्तन, एज ऑफ्टन एज यू कैन, व्हेन एवर यू गेट अ चांस, और ट्राई एंड मेक अ चांस दैट यू कैन गो टू दोज पीपल. Sit with them even if it's for 10-15 minutes. Those 10-15 minutes will be a great time of comfort for those people. Unke liye bade hi sukoon ka time hota hai. Ki hamare paas koi aaye, baithe aur hamare saath waqt guzara. Sometimes you don't need to say much. Youngster aam taur par main jab unko in cheezon ki targhib deta hoon, when I give them encouragement that you must visit the elders, go to the elderly care home, go to the hospitals and visit those people, speak to them. To aam taur par youngster mujhe kehte hain ki mujhe pata nahi ki unse kya cheez karu, baat jis kis mauzu par baat karu, what can we speak about, what can we talk about. To main unko aam taur par kehta hu, aur ye main isliye keh raha hu taaki aap logon ke zehen ke andar baat aa jaye ki unke bare mein poocho. Speak and ask them about their life. They love to tell people about their young age, about their times in life, the good times, the bad times, the hard times, the difficult times, the problematic times. Wo chahte hain ki hum kisi se baat cheet kare aur apne khushi ke waqt, apne ghami ke waqt, apne upar jo sakht halaat aaye the wo waqt kisi ke sath share kare. So all you need to speak to them and say, uncle or auntie, at my age, what were you doing? How was your schooling? Or how was your work? Or what kind of jobs were there in your days? Nowadays we have the computers. There weren't those sort of things in your days. How were they? What kind of jobs were there? Tell me something about your friends, about your family. Tell me a story about when you was young. Aap jab chote the, uske bare mein hame kuch story batla do. And they will happily, happily tell you. I can remember I visited this elderly person on a number of occasions. And one occasion, they told me that this certain piece of land, we wanted to buy it. And the person next door bought it. And we said that this, we had the right, and then my father became involved. That person's telling me this story. And then he's saying that his uncles and his nephews and all those people became involved, and then there was a huge big argument. And cut the story short, he told me this whole story of what happened and how then the dilemma was solved. Wo mujhe batla rahe the ki hamari ek badi zameen thi. मेरे दोस्त उधर बैठे हुए थे, जमीन थी और इस तरह हम उसको खरीदना चाहते थे, उसके साथ वाली जो जमीन और उसकी वो शफा हुआ था, और जो साथ वाले लोग थे वो भी आ गए थे, और मेरे वाले सब भी, मेरे चाचा भी आए थे, और मेरे जो भांजे भतीजे वो भी, हम पूरे फैमिली उधर थे, और इस तरह पूरा मसला बन गया था, मोहल्ले वाले इकट्ठे हो गए थे. तो उसने मुझे पूरा किस्सा बतलाया और फिर कैसे वो सुलह हुआ और दरमियान में जिरगा हुआ. ही टोल्ड मी द स्टोरी. And I listened and I listened. And when we came out, wahan se jab hum nikle, to one of my close friends who was with me, he said, I'm sure he's told you this story before. Have you forgotten? Mere dost jo mere saath gaye hue the, to usne kaha, mujhe yaad hai ki is bade bhoole ne hame ye kissa pehle bhi, aapko pehle bhi kissa batlaya tha. To maine uski taraf dekh kar kaha, bilkul batlaya tha. तो फिर उसने मुझे कहा कि आप तो ऐसे सुन रहे थे और उसको सवालात पूछ रहे थे, फिर क्या हुआ, और फिर इसके बाद क्या हुआ, गोया कि आपने सुना ही नहीं. तो मैंने उसको बताया, मैंने कहा ये किस्सा मैंने उससे 6-7 मरतबा सुन चुका हूं. आई हैव लिसन टू दिस स्टोरी 6-7 टाइम्स ऑन डिफरेंट ओकेजंस, बट एवरी टाइम आई लिसन टू हिम एंड ही वांट, ही इज प्राउड टू टेल मी अबाउट द स्टोरी बिकॉज इट वॉज अ मेजर स्टोरी, मेजर इवेंट इन हिज लाइफ. आई एक्ट as though it's the first time he's telling me, and I begin to question parts just to let him feel that it's the first time he's telling me, and he's more enthusiastic to tell me. Kabhi aap is tarah kar liya karo. Aise karte hain, break ka waqt kafi zyada ho gaya hai. Main screen ki taraf dekhta hoon, baatein aage bahut badh gayi hain. Aise karte hain, break ki taraf jaate hain. We'll go towards break.
4: You are listening to Alim on Air, Hazrat Maulana Fazildar. Alim on Air broadcast live on Sunrise Radio Bradford every Friday evenings from 8 p.m. to 9 p.m. That's every Friday evenings, 8 p.m. to 9 p.m. London time. If you are calling from overseas and want to take part in the program, remember the telephone number is +441 127 30 6 6. That's +441 127 30 6 6. That's every Friday evenings, 8 p.m. to 9 p.m. London time, Sunrise Radio, Bradford. So, chalo ek baar fir یہ ہے عالم نیا حضرت مولانا فضلدار.
3: السلام علیکم ورحمۃ اللہ وبرکاتہ. دوبارہ آپ کی خدمت میں حاضر آپ کا میزبان مولانا فضل داد. اور ایسے کرتے ہیں کچھ لائنز کے اوپر ساتھی آئے ہوئے ہیں ان کی کالز لے لیتے ہیں. تو جاتے ہیں پہلی کال کی طرف. جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
5: السلام علیکم.
3: وعلیکم السلام. آپ کی لائن ڈراپ, آپ نے سلام دیا پھر اس کے بعد آپ کی لائن ڈراپ ہو گئی. اگر آپ واپس آنا چاہتے ہیں امریش صاحب تو یہ موسٹ ویلکم. ایسے کرتے ہیں اگلی کال کی طرف جاتے ہیں ان دی مین ٹائم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
6: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. صاحب اٹس برادر زاکر سپیکنگ.
3: برادر زاکر ہاؤ آر یو؟
6: نوٹ ٹو بیڈ. اٹس بین اباؤٹ 3 منتھس سنس آئی لسن ٹو یور پروگرام. جی اٹس بین ویری ویری ان ویل سو آئی ہیو ناٹ بین ایبل ٹو ٹیون ان.
3: جی جی. واٹس ہیپنڈ ٹو یو؟
6: I was having very, very high blood sugar, and I kept going to the blood test, to the surgery, and eventually they diagnosed me with type 1 diabetes.
3: Mm-hmm.
6: And it's very, very bad now because I've been having insulin jabs every morning since the 26th of June. Mm-hmm. And it will be having to be like that for a long time now. And I just wish you to pray for me. And I've had a few brothers from the masjid. And I was saying to me, like, get yourself checked out, it could be Nazrebad. Mm-hmm. Because of a sudden loss of weight. I lost 13 kilograms in just a few months before Ramadan. I was 73 and then I became 68 kilograms now.
3: Mm-hmm.
6: And sudden loss of weight, it could be Nazrebad. So I'll need to one or two people. Somebody suggested to me to go to Al Hikam in the Bullroyd Road.
3: Gee.
6: And possibly get it checked out because it could be Nazrebad. Because there's sudden loss. I'm losing a lot of hair as well on the head. Every time I'm having a shower, I'm losing so much hair now. There's patches in my head, and I'm scared to have my hair shaved because there'll be patches and they're looking funny. So I just wish you to do the work for me.
3: Definitely.
6: And I'm feeling very unwell, and I, like I say, I don't like this insulin jabs every single day. I'm having my fingers pricked. Testing my blood, and this is, it's just a sudden onset of this illness.
3: And what have the doctors said?
6: They said that it's high blood sugar. That's why it's happening. The weight loss, and that they basically they're saying that after the insulin, it should be coming back the weight.
3: Inshallah.
6: Yeah. Inshallah. But at the moment, nothing's changed, and I just have to have these every morning. These jabs is very inconvenient. I don't like it, and I just wish that I could turn the time back and become well again. And you don't realize how much good it is. You know, people are healthy, they don't appreciate the health.
3: Sahi. And the good. Very true. Okay, health, when a person has health, the person naturally, we don't appreciate it, we don't even think of it. In fact, it doesn't even come to people's attention. And only when we lose certain parts of our health, those people will feel and understand how valuable that is. Ji, you're 100% right. Or our du'as are with you, Bhai Zakir. May Allah subhanahu wa ta'ala grant you and all the rest of the ill people, may Allah grant them shifa'i kamila ajila mustamirra. And may Allah subhanahu wa ta'ala keep you and everybody else away from all kinds of evils, corruptions and calamities. And may Allah subhanahu wa ta'ala grant you fast recovery, inshallah. So keep doing what the doctors are saying to you, because they're the experts in these fields. And do visit them as often as you can and listen to their advice, inshallah. Take inshallah.
6: Yeah.
3: And jazakallah khair for tuning in. And yes, if it's been a long time, then you need to keep tuning in every Friday. You know our program, it's every Friday evenings between 8 till 9, since many, many years, almost 25, 26 years now, maybe more. So please do tune in, and it's always good to hear from you and keep us updated about your health, inshallah.
6: Allah Hafiz.
3: Ji, ye the bhai Zakir, batla rahe the ke kafi bimar huye. اور ڈاکٹرز کے پاس بھی گئے, ویٹ بھی کافی لاس ان کا ہوا. تو اور ان کی بات بہت اہم کہ انہوں نے کہا کہ جب انسان کے پاس صحت ہوتی ہے, میں اردو میں اس لیے بات کرتا ہوں کہ انگلش کے اندر بعض لوگ کو ان کا پیغام نہیں پہنچا ہوگا, کہ انسان کے پاس جب صحت ہوتی ہے تو اس وقت انسان کو اس صحت کی طرف توجہ نہیں ہوتی, قدر ہی نہیں ہوتی. لیکن جب اللہ رب العزت اپنی اس نعمت کو تھوڑی دیر کے لیے ہٹا دیتے ہیں اور صحت چلی جاتی ہے, بیماری اس شخص کے اوپر آتی ہے, تو پھر انسان کو اس کی بہت سخت قدر ہوتی ہے کہ اس جیسی کوئی اور نعمت تھی نہیں. تو اللہ رب العزت انہیں بھی ہمیں بھی سب کو شفا نصیب فرماوے اور صحت والی جو نعمت ہے اللہ رب العزت اس کی قدر ہمیں نصیب فرمائے. بلکہ حدیث پاک میں بھی نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے, فرمایا کہ نعمتان مغبون فیہما کثیر من الناس الصحة والفراغ. دو بڑی نعمتیں اللہ رب العزت کی ایسی ہیں کہ ان کے اندر اکثر لوگ خسارے کے اندر ہیں. مقبول فیہما کثیر من الناس, اکثر لوگ, بہت سارے لوگ جو ہیں خسارے کے اندر ہیں, ان کی طرف توجہ ہی نہیں ہے, ان کی قدر انسان کو پتہ نہیں ہے. اور پھر فرمایا وہ دو نعمتیں الصحة, انسان کی صحت, والفراغ, انسان کے پاس جو فارغ وقت ہوتا ہے. تو خیر اللہ رب العزت ہم سب کو اپنی تمام نعمتوں کی قدر نصیب فرماوے. اور وہ جو دوسرے ساتھی آئے تھے اسکرین کے اوپر لکھا تھا فرام جیوزبری, تو یہ موسٹ ویلکم, سوری آپ آن ایئر تھے جب میں آپ کو آن ایئر کر لے کر گیا تو پھر آپ کی کال ڈراپ ہو گئی. یہ موسٹ ویلکم ٹو کم بیک اگین, اگر آپ دوبارہ آنا چاہتے ہیں تو یہ موسٹ ویلکم ان شاء اللہ. تو میں یہ عرض کر رہا تھا کہ جو ہمارے ایلڈرلی ہیں سوسائٹی کے اندر, ہمارے جو بڑے بوڑھے ہیں سوسائٹی کے اندر, ان کا دیکھ بھال کرنا یہ ہماری ذمہ داری ہے. جب ہم کمزور تھے تو اس وقت انہوں نے ہماری دیکھ بھال کی, اور جس وقت وہ کمزور ہوں تو اس وقت ہم ان کی دیکھ بھال کریں. اس سے ایک دوسرا موضوع جو آج نہیں کیونکہ وقت مختصر ہے, لیکن ابھی اشارہ کر دیتا ہوں, وہ یہ ہے کہ ہماری جو نسل ہے, ہمارے جو ہم عمر ہیں, ہمیں تو اس کی کسی حد تک ہماری توجہ ہے کہ بڑے بوڑھوں کا لک آفٹر کرنا ہے, لیکن اس کے بعد والے جو ینگسٹر ہیں آج کل, جو ینگسٹر ہیں جو اپنی ٹینز کے اندر, ٹینز کا مطلب 13, 14, 15, 16, 17, 18, 19, 10, 10, 10, یہ آیا جب یہ بڑے ہوں گے 10 سال کے بعد یا 20 سال کے بعد, جو ابھی 19 ہے تو 10 سال کے بعد 29, 20 سال کے بعد جو آج 19 ہے 20 سال کے بعد وہ 39 ہوگا 40, تو ان لوگوں کی آیا ہم نے صحیح تربیت کی ہے؟ یہ نہیں کہ وہ بڑوں کے ساتھ تعلق اس طرح رکھیں کہ کل اگر بڑے بیمار ہو جائیں تو یہ ان کی دیکھ بھال کریں گے, یا نہیں. ہاؤ وی نرچر دا یونگسٹرز اینڈ اسپیشلی دوز ان دیئر ٹینز اور مے بی ایون سلائٹلی اوور, ہاؤ وی نرچر دیم ان سچ اے وے دیٹ ٹمارو وین وی آر the elderly and we are frail, weak, کمزور ہوں ہم بڑے, بوڑھے ہوں, بیماری کی حالت میں ہوں, تو آیا ہم نے ان کی تربیت کی ہے؟ Have we nurtured them in such a way that they will have this same connection, love, this affection, this sympathy, the empathy with the elderly, will they have that or not? یہ ایک مستقل موضوع ہے. ایسے کرتے ہیں کچھ اور کالز بھی آئی ہیں, ان کی بات بھی سن لیتے ہیں پھر آگے بات چلاتے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. We nurtured them in such a way that they will have this same connection, love, this affection, this sympathy, the empathy with the elderly, will they have that or not? یہ ایک مستقل موضوع ہے. ایسے کرتے ہیں کچھ اور کالز بھی آئی ہیں, ان کی بات بھی سن لیتے ہیں پھر آگے بات چلاتے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
5: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.